0: और कहते हैं कि खुदा बेटा रखता है, वो पाक है, उसके न बेटा है न बेटी, बल्कि जिनको ये लोग उसके बेटे बेटियां समझते हैं वो उसके इज्जत वाले बंदे हैं।
1: ला यस्बिकूनहु बिल्कौल वहुम बिअम्रिही यअमलून,
0: उसके आगे बढ़कर बोल नहीं सकते और उसके हुक्म पर अमल करते हैं।
1: يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلَا يَشْفَعُونَ إِلَّا لِمَنِ اغْتَضَى وَهُمْ مِنْ خَشْيَتِهِ مُشْفِقُونَ,
0: جو کچھ ان کے آگے ہو چکا ہے اور جو پیچھے ہوگا وہ سب سے واقف ہے, اور وہ اس کے پاس کسی کی سفارش نہیں کر سکتے مگر اس شخص کی جس سے خدا خوش ہو, اور وہ اس کی ہیبت سے ڈرتے رہتے ہیں۔
1: وَمَنْ

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6 UCP की दुनिया और प्रोग्राम जावेदा जिंदगी के साथ आपका मेजबान अली अजवद आपकी खिदमत में हाजिर है। जैसे कि आप लोगों को मालूम है कि हमारे प्रोग्राम का फॉर्मेट कुछ यूं होता है कि हम जिंदगी से जुड़ी खसूसियात खूबियों के ऊपर डिस्कशन करते हैं और उनको किस तरह अपना कर अपनी जिंदगी को जावेदा बना सकते हैं उसके बारे में हम आप लोगों को बताते हैं। और इसके अलावा हम ये भी बताते हैं कि कौन सी चीजों को, कुछ ऐसे एलिमेंट्स भी सोसाइटी में पाए जाते हैं कि जिनको इग्नोर करके या इनको हम अपनी जिंदगी से निकाल के कामयाबी की तरफ चल सकते हैं और अपनी जिंदगी को जावेदा बनाते हैं। इन चीजों पर तो हम बात करते हैं, लेकिन हमारे साथ जो शख्सियत मौजूद होती है प्रोग्राम में डिस्कशन करने के लिए, बहुत खूबसूरत तरीके से हमें चीजों को बताते भी हैं और समझाते भी हैं, सर इरफान अली फानी साहब, उनको मैं पहले वेलकम कहता हूं अपने शो में।
3: थैंक यू वेरी मच।
2: और सर, अब मैं टॉपिक के बारे में भी थोड़ा सा बता दूं लिसनर्स को। इस दुनिया में आप जब कामयाबी की तरफ बढ़ते हैं, सबसे इंपॉर्टेंट चीज होती है कामयाबी, और कामयाबी से बड़ी कोई चीज नहीं है। और कामयाबी हासिल करने के लिए एक जो स्टेप आप उठाते हैं, उसमें से एक इंपॉर्टेंट स्टेप तालीम हासिल करना है, जो आपको कामयाबी की मंजिल तक लेकर जाती है। इसी तरह आप देखें हमारे मुल्क में जो तालीम का निज़ाम है, उसके ऊपर आज हम गुफ्तगु करेंगे कि वो उसमें क्या क्या चीजें ऐड भी करनी चाहिए और किस तरह वो तालीमी निज़ाम हमारे मुल्क का चल रहा है और स्टूडेंट्स को क्या क्या चीजों से कॉप अप करना पड़ता है, क्या क्या मुश्किलात का सामना है, और तरह वो समटाइम्स डिमोरलाइज भी हो जाते हैं, बहुत सारे मसले मसाइल होते हैं, उन पे खैर हम डिस्कशन करेंगे। और सर इरफान अली फानी साहब इंशाल्लाह हमें इन सब चीजों पे बताएंगे कि जो हमारे मुल्क में तालीमी निज़ाम है उसके बारे में गुफ्तगु इंशाल्लाह हम कोशिश करेंगे कि जितने इंपॉर्टेंट फैक्टर्स हैं इनको हाईलाइट करें। तो सर, मैं आपसे पहला जो क्वेश्चन है उसको मैं आई गोना इनपुट दैट। सर मुझे आप ये बताइए कि देखें इस दुनिया में, हमारे मुल्क में अल्लाह ताला का शुक्र है, अल्लाह ताला का फजल है कि हर बंदे को एक अलग सलाहियत है उसके पास, एक अलग हुनर है, एक अलग स्किल है, लेकिन समटाइम्स देखें हमें चैलेंजेस का भी सामना करना पड़ता है। आखिर वो हम इंसान है और इंसान जो है वो डिमोरलाइज भी हो जाता है, उसे गलतियां भी होती हैं, तो उनको कोताहियां भी होती हैं, उनमें बाज़ुकात वो डिमोरलाइज होके हॉल में कैद हो जाता है। तो आप क्या समझते हैं, आपका क्योंकि काफी वास्ट एक्सपीरियंस है आपका एज अ टीचर और आपका शोबा तदरीस से आप वाबस्ता हैं बहुत देर से, तो आप इसके बारे में मुझे थोड़ा सा ये बताइए कि क्या क्या प्रॉब्लम स्टूडेंट्स को, किन किन प्रॉब्लम्स का सामना करना पड़ता है, थोड़ी सी वजाहत कीजिए।
3: अच्छा, सबसे पहले तो अजबत मैं आपका शुक्रिया अदा करता हूँ। और दूसरी बात, जो आपका सवाल है कि पाकिस्तान का तालीमी निज़ाम के वो हमारे स्टूडेंट और तालब इल्मों से कंपैटिबिलिटी हम देखते हैं उसकी है कि नहीं है, और क्या वो हमारे तलबा और तालिबात को इस काबिल बना रहा है कि वो कल को मैदान अमल में जाकर अपनी सलाहियतों का लोहा मनवा सकें, क्या हमारे तालीमी निज़ाम के अंदर वो खसूसियात मौजूद हैं कि जो खसूसियात किसी भी शख्स के अंदर जो छुपी हुई सलाहियतें होती हैं उनको खंगाल सकें। मैं आमतौर पर एक मिसाल दिया करता हूँ कि एक जो शख्स को एक कमरे में बंद कर दिया गया और उसको बंद करने के बाद उसको कहा गया कि अब दरवाजा तुमने खुद ही खोलना है इस कैद का। अच्छा। जब तुम्हारा दिल करे। अब उस बंदे को इस बात की समझ नहीं आई कि इसका मतलब क्या है। वो अब जेल में चला गया, एक साल गुजर गया, दो साल गुजर गया, तीन साल गुजर गए, तीन चार साल के बाद उसने अचानक से जब अपनी जो शर्ट की जेबों को टटोला तो उसको कोई चीज महसूस हुई। अच्छा। वहां पे उसने देखा, जेब को देखा तो वहां पे एक चाबी थी। चाबी से उसने क्या किया, देखा और फिर दरवाजे की तरफ देखा कि चाबी है किसकी। उसने जाके जब दरवाजे पे चाबी को लगाया तो दरवाजा खुल गया। अब ये जो मिसाल देने का मकसद ये है कि जितने भी हमारे तलबा और तालिबात
2: डेडिकेशन,
3: उनके अंदर एक ऐसी चाबी अल्लाह ने दे रखी है जिनसे वो अपनी जिंदगी में कामयाबियों का दरवाजा खोल सकते हैं। हमारे तलबाओं का जो सबसे बड़ा मसला है हमारे स्टूडेंट का, वो ये है कि वो टटोलने की जहमत नहीं करते हैं,
2: इजी हो जाते हैं।
3: वो जो उनके पास अल्लाह ने सलाहियत दे रखी है उस सलाहियत को खंगालने की तरफ मोटिवेट नहीं होते हैं। ہم زندگی میں بوڑھے بعض اوقات بڑی جلدی ہو جاتے ہیں اور ذہین بڑی دیر سے ہوتے ہیں. اس کا مطلب یہ ہے کہ ہمیں اپنی صلاحیتوں کا ادراک عمر کے اس حصے میں ہوتا ہے جب ہمارا جسم ان صلاحیتوں پر عمل کر کے کامیاب ہونے سے معذور ہو چکا ہوتا ہے. تو سب سے پہلے جتنی جلدی آپ اتنے ذہین ہو جائیں کہ آپ اپنی صلاحیتوں کو کھنگال سکیں اور ان صلاحیتوں کو کھنگال کے اپنے مستقبل کی چابی کو کھول سکیں تو پھر تو بڑی آسانی ہے آپ کے لیے. لیکن موسٹ آف دا جو میں اپنے اسٹوڈنٹس کو دیکھتا ہوں جو بہت صلاحیت ہیں جن کی آپ نے بات کی کہ بڑا ان میں ٹیلنٹ ہوتا ہے ان کو میں نے بڑی ارزاں قیمت پہ خود کو بیچتے ہوئے دیکھا ہے. اگر وہ بجائے ایک چھوٹی سی نوکری جو 5 یا 10 ہزار کے لیے کر رہے ہوتے ہیں وہ جو ان کے اندر اپنی صلاحیت ہے اس کو لے کے زندگی میں آگے بڑھیں تو شاید وہ اپنے نیچے 50 بندوں کو نوکری دے سکتے ہیں. لیکن ہمارا مسئلہ یہ ہے جو بہت باصلاحیت ہیں وہ ارزاں قیمت پہ خود کو بیچ دیتے ہیں اور کچھ ایسے بچے ہوتے ہیں جو کہ صلاحیت ان میں نہیں ہوتی ہے.
2: اچھا, لیکن وہ اتنی محنت کر جاتے ہیں ڈیڈیکیشن کے ساتھ.
3: ہاں, اور لیکن وہ ان سیٹ پہ پہنچ جاتے ہیں بعض اوقات کہ جو ان کے معیار کی نہیں ہوتی ہیں. ہمارے بچوں کے پرابلمز کی آپ نے بات کی اور یہ میں روز دیکھتا ہوں کہ ہمارے بچے جو ہیں نا اسٹوڈینٹس, آج کا جو طالب علم ہے اس کا کنسرن جو ہے وہ اپنی سیلف گرومنگ نہیں ہے, اس کا کنسرن اپنے آپ میں بہتری لانا نہیں ہے, اس کا کنسرن ہے مارکس اور ڈگری, سی جی پی اے. یہ جو سی جی پی اے کی ایک سائنس ہے اس نے ہمارے طالب علموں کے اندر صرف مارکس جو ہیں اس کی ہی افادیت کو تو پیدا کر دیا کہ مارکس بڑے امپورٹنٹ ہیں اور پھر وہ ان مارکس کے حصول کے لیے ہر سطح تک جاتے ہیں, جو مختلف معاملات ہوتے ہیں ٹیچرز کے ساتھ خوش آمدیں کرنا اور دیگر جتنے بھی معاملات بچوں کے ہوتے ہیں ان کے پیچھے جو الٹیمیٹ ایک ان کا مقصد ہوتا ہے وہ یہی ہوتا ہے کہ ہمارے مارکس آ جائیں. لیکن تعلیم کبھی بھی ڈگری کا مطلب تعلیم نہیں ہے, تعلیم ایک رویہ جاتی چیز ہوتی ہے. ڈگری نہ مجھے دکھانی پڑے کہ میں تعلیم یافتہ ہوں, میری شخصیت میں بولوں تو پتہ چلے کہ میں تعلیم یافتہ ہوں, میں چلوں تو پتہ چلے کہ میں تعلیم یافتہ ہوں, لوگوں کا احترام, جتنی بھی آپ کی معاشرتی اقدار ہیں, مہربانی, لوگوں کے ساتھ اچھا سلوک, یہ جب خصوصیات آپ میں آ جاتی ہیں تو آپ پھر تعلیم یافتہ ہو.
2: سر ابھی آپ نے بات کی ہے کہ گریڈز کے پیچھے اسٹوڈینٹس جو ہے بھاگتے ہیں, وہ کہتے ہیں ہمارا سی جی پی اچھا آنا چاہیے اور اس کے علاوہ ان کو مارکس کی بہت فکر ہوتی ہے.
3: بالکل,
2: تو اس کو دیکھیں اسٹوڈینٹس کے اندر یہ ایلیمنٹ تو پایا جا رہا ہے ہر طرف, لیکن اس کا ہم نے ایک ایسی تھیوری بھی تو آپ نے دینی ہے نا کہ اسٹوڈینٹس اس چیز کو بالکل اپنی لائف سے نگلیکٹ کر دیں اور بجائے اس کے کہ وہ مارکس کے پیچھے بھاگیں وہ ایسے کام کریں کہ وہ ٹیلنٹ اپنا ٹیلنٹ جو ہے اس کو شو کریں اور ان چیزوں سے بالکل جو ہے دور ہو جائیں. اور کیا کہیں,
3: دیکھو اس کے اندر نا یہ اب جو چیز ہے اس میں ہمارے والدین گھر کے اندر بھی یہ چیز ہونی چاہیے کہ آپ کا جو تعلیم کا محور و مقصد, جب ہم بچے کو یہ کہتے ہیں نا پتر تو بڑا آدمی بننا ہے پڑھ لکھ کے, مطلب تم نے نوکری کرنی ہے پڑھ لکھ کے, اب جب یہ ایلیمنٹ آ جاتا ہے نا تو ہم تعلیم کو یہ کہتے نہیں کہ بچے تعلیم تم اس لیے حاصل کر رہے ہو کہ تم اچھا انسان بن جاؤ, تعلیم تم اس لیے حاصل کر رہے ہو کہ تمہارے اندر ایک اچھے انسان کی خوبیاں پروان چڑھیں, تمہارے اندر والدین سے بات کیسے کرنی ہے, چھوٹے بچوں سے پیار کیسے کرنا ہے, بڑے لوگوں کا احترام کیسے کرنا ہے, اپنے گرد و نواح کے جو لوگ ہیں ان کی زندگی کو آپ نے کیسے فسیلیٹیٹ کرنا ہے. جب ہم نے تعلیم کو رکھ دیا صرف اکنامک نیڈز تک تو جو میٹیریلسٹ اپروچ ہے نا وہ ہماری سوسائٹی میں پروان چڑھی, مادیت پرستی سامنے آ گئی, کیونکہ تعلیم کو ہم نے صرف پیسہ کمانے کے لیے حصول کا ذریعہ تو بنا لیا لیکن اپنی اندر انسانی خصوصیات کا جو اظہار ہے اس کا ہم نے ذریعہ نہ بنایا. تو جب ہم تعلیم کو گھر سے یہ کہیں گے کہ پتر تو پیسے کمائے گا پڑھے گا تو پیسے کمائے گا, حالانکہ پوری دنیا کے اندر تعلیم کا جو مقصد ہوتا ہے وہ گرومنگ ہوتی ہے, کلاس ہوتی ہے. کہ آپ جاپان کا اگر آپ ایجوکیشن سسٹم دیکھو تو پرائمری تک تو وہاں پہ کتابوں کا کانسیپٹ ہی نہیں ہے,
2: بالکل
3: وہ صرف بچوں کو صفائی کیسے کرنی ہے, ٹھیک ہے, گھروں کے اندر آپ نے کیسے رہنا ہے, بڑوں کے ساتھ آپ نے بات چیت کیسے کرنی ہے, ان کی معاشرتی اقدار کیا ہیں, یہ ساری کی ساری جو باتیں وہاں سکھائی جاتی ہیں. لیکن ہمارے یہاں پہ کیونکہ شروع سے یہ بتا دیا جاتا ہے کہ تعلیم تم نے پیسے کے لیے اور بڑا آدمی بننے کے لیے کرنی ہے, اب اس کا سارا مقصد و محور کیا. اور دوسرا ہمارے بچوں پہ جو پریشر گھر کی طرف سے پڑتا ہے کہ تمہارے فلاں چاچے کے بیٹے کے تو اتنے نمبر آئے ہیں, تمہارے اتنے نمبر کیوں آئے ہیں, وہ کزنز پالیٹکس جو ہوتی ہے اور جو برادرز پالیٹکس ہوتی ہے گھر کے اندر، فیملی پالیٹکس جس کو ہم کہتے ہیں، اس کی وجہ سے وہ پریشر بچوں کو اس ڈائریکشن سے دور لے کے جا رہے ہیں جو ڈائریکشن تعلیم کے مقاصد میں ہے. تعلیم کا مقصد یہ تھا کہ آپ کے اندر وہ خصوصیات پیدا ہوں جو تعلیم کی وجہ سے ہونی چاہیے. اب کیا ہوتا ہے کہ آپ ایم فل کر لیتے ہو، آپ کہتے ہو کہ سر میں کلرک کے لیے اپلائی کر رہا ہوں، مجھے کچھ ایسے اسٹوڈینٹس بھی ملے. تو بھائی میں یہ کہتا ہوں، کیونکہ جب ایم فل کرنے کے بعد 4 CGPA لینے کے بعد آپ اس قابل نہیں ہوئے ہو کہ آپ ایک کسی ٹاپک پہ اچھا پیراگراف لکھ سکو کسی زبان میں، اردو میں یا انگلش میں، تو پھر اس ڈگری نے آپ کو کیا دینا؟
4: فائدہ نہیں،
3: کوئی فائدہ نہیں ہے. آپ نے نمبر کے لیے پڑھنا تھا، نمبر اب آپ کو مل گئے ہیں، اب آپ کے اندر اس تعلیم نے کوئی اچھائی ایسی چیز پیدا نہیں کی جو مارکیٹ نیڈز کے مطابق ہو.
2: بالکل، بہت اچھا سم اپ کیا سر آپ نے. اور لسنرز، ہمیں یہاں پہ چھوٹی سی بریک لینی ہے، بریک کے بعد جانیں گے کہ مارکیٹ میں لوگ جب ڈگری